0: electric vehicles. In Pakistan-occupied Jammu and Kashmir, the death toll has risen to 40, with several others injured following a crackdown by Pakistani security forces on protesters during a march organized by the Joint Awami Action Committee from Rawalkot to Muzaffarabad on Monday. Amid escalating unrest in the occupied territory, a human rights documentation and monitoring body has urged the Office of the United Nations High Commissioner for Human Rights to intervene over reports of lethal force being used against peaceful protesters. Union Home Minister Amit Shah has spoken with Assam Chief Minister Dr. Hemanta Biswa Sarma and reviewed the ongoing relief efforts in the wake of the devastating floods in Upper Assam. In a social media post, the Assam Chief Minister said Union Home Minister inquired about the situation on the ground and assured that the centre will continue to provide all necessary assistance. Odisha also continues to grapple with a rapidly escalating flood emergency as swollen rivers inundate vast stretches, displacing thousands. Benchmark domestic equity indices ended over 1% higher today. The Sensex surged 889 points to close at 77,655. The Nifty gained 265 points to settle at 24,250. At the ongoing Commonwealth Games in Glasgow, Indian boxer Sakshi Chaudhary confirmed another medal for the country on day 6. Sakshi defeated Caitlin Friars of Northern Ireland by a unanimous decision 5-0 to storm into the semi-finals of the women's 51-kilogram division. And with that, we end this news bulletin.
1: درین تیزا کاشوانی دهلی کنا خبرون یونین پین میریم وی دون ایف ایم کے دیو کاشوانی کرگلن
2: یہ کہانی ہے ایک فوٹوگرافر اور اس کے ہمزاد کی واہ کیا کہنے بہت خوب بزنس لون اپروفڈ اب ہوگا بڑا اسٹوڈیو نیا کیمرہ نئی لائٹس لگے ہاتھ نئی کار بھی لے لو اسی لون سے نہ लोन लिए गए काम में ही लगाओ वक्त पर ईएमआई चुकाओ क्रेडिट स्कोर बढ़ाओ और अगला लोन आसानी से पाओ कार नहीं तो मेरी फोटो ही ले लो आपकी तारीफ
3: आरबीआई कहता है
2: माली समझदारी खुशहाल नारी
4: प्रिंसिपल पीएम श्री स्कूल जवाहर नवोदया विद्यालय खुम्बतंग कारगिल के मौसला इलाके मुताबिक पांचवी जमात में पढ़ रहे तालिब इल्म जिनकी तारीख पैदाइश 1 मई 2015 से लेकर 31/7/2017 के बीच तक हो उनके लिए छठी जमात में दाखिला लेने के लिए जेएनवी सिलेक्शन टेस्ट 2027 के लिए ऑनलाइन एप्लीकेशन भरने की प्रोसेस शुरू हो चुकी है वालिदैन ऑनलाइन एप्लीकेशन भरने के लिए navodaya.gov.in पर लॉग इन कर सकते हैं ऑनलाइन एप्लीकेशन भरने की आखिरी तारीख 31 जुलाई 2026 سے مزید تفصیلات کے لیے پرنسپل پی ایم شری اسکول جے این وی خمبتنگ کارگل کے آفس سے رابطہ قائم کریں